0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, ज़िकाद की 26 और मई की 14 तारीख। ये रेडियो पाकिस्तान है। आमिर हाशमी से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। सदर और वजीर आजम ने बलोचिस्तान के जिले बारखान के इलाके नोशम में फितना हिंदुस्तान के दहशतगर्दों के खिलाफ कामयाब कार्रवाई पर सिक्योरिटी फोर्सेस को खराज तहसीन पेश किया है। वजीर आजम ने नौजवानों को तालीम, महारत के फरोग, रोजगार और कारोबार के बेहतर मौके की फराहमी के लिए हुकूमत के अजम का इजहार किया है। नायब वजीर आजम ने कुवैत के वजीर खारजा के साथ टेलीफोन पर गुफ्तगू में इलाकाई और आलमी सतह पर अमन इस्तेहकाम के लिए तमाम कोशिशें जारी रखने के पाकिस्तान के अजम का इआदा किया है। वजीर खजाना बीजिंग में पाकिस्तान के पहले पांडा बांड के इजरा की तकरीब में शिरकत के लिए चीन रवाना हो गए हैं। लबनान में इसराइल के जारी हमलों में 15 अफराद जां बहक हो गए हैं। और पाकिस्तान और जिम्बाब्वे की खवातीन क्रिकेट टीमों के दरमियान दूसरा बैनल कौमी T20 मैच आज कराची में खेला जाएगा। अब खबरें तफसील के साथ। सदर आसिफ अली जरदारी और वजीर आजम मोहम्मद शहबाज शरीफ ने बलोचिस्तान के जिले बारखान के इलाके नोशम में फितना अल हिंदुस्तान के दहशतगर्दों के खिलाफ कामयाब कार्रवाई पर सिक्योरिटी फोर्सेस को खराज तहसीन पेश किया है। उन्होंने अपने अलग अलग पैगामात में ऑपरेशन के दौरान शहीद होने वाले मेजर तौसीफ अहमद भट्टी और दीगर को खराज अकीदत पेश किया। उन्होंने शहदा के दर्जात की बुलंदी और उनके अहले खाना के लिए सब्र की दुआ की। सदर आसिफ अली जरदारी ने कहा कि शहदा ने वतन अजीज के अमन, सलामती और दिफा के लिए अजीम कुर्बानियां दी हैं। उन्होंने कहा कि फितना हिंदुस्तान और रियासत मुखालिफ अनासिर के मजमूम अजायम को हर कीमत पर नाकाम बनाया जाएगा। वजीर आजम मोहम्मद शहबाज शरीफ ने कहा कि कौम अपने शहदा की अजीम कुर्बानियों को कभी फरामोश नहीं करेगी। उन्होंने कहा कि पूरी कौम वतन अजीज के तहफ्फुज़ के गैर मुतज़लज़ल अज़्म में बहादुर सिक्योरिटी फोर्सेज के शाना बशाना खड़ी है। सिक्योरिटी फोर्सेज ने बलूचिस्तान के जिले बारखान के इलाके नोशम में एक कार्रवाई के दौरान भारतीय हिमायत याफ्ता फितना हिंदुस्तान से ताल्लुक रखने वाले 7 दहशतगर्दों को हलाक कर दिया। तफसीलात के मुताबिक पाक फौज और फ्रंटियर कोर बलूचिस्तान के दस्तों ने नोशम के इलाके में भारतीय हिमायत याफ्ता फितना हिंदुस्तान के दहशतगर्दों के खात्मे के लिए क्लियरेंस ऑपरेशन किया। ऑपरेशन के दौरान दहशतगर्दों के एक ग्रोह का सुराग लगाकर फोर्सेज ने मौसर कार्रवाई की और फायरिंग के तबादले में 7 दहशतगर्द हलाक हो गए। हलाक दहशतगर्दों के कब्जे से असलहा, गोला बारूद और धमाका खेज मवाद भी बरामद किया गया। ताहम शदीद फायरिंग के तबादले में एक फील्ड ऑफिसर समेत वतन के 5 बहादुर सपूतों ने जामे शहादत नोश किया। शहादा में मेजर तौसीफ अहमद भट्टी, नायक फिदा हुसैन, सिपाही जाकिर हुसैन, सिपाही सोहेल अहमद और सिपाही मोहम्मद अय्यास शामिल गए। सिक्योरिटी फोर्सेज और कानून नाफिज करने वाले इदारों की जानिब से अजमी इस्तेहकाम के विजन के तहत जारी इस्तदादी दहशतगर्दी मुहिम मुल्क से बैरूनी सरपरस्ती में होने वाली दहशतगर्दी के मुकम्मल खात्मे तक भरपूर अंदाज में जारी रहेगी। वजीर आजम मोहम्मद शहबाज शरीफ ने नौजवानों को तालीम, महारत के फरोग, रोजगार और कारोबार के बेहतर मौके फराहम करने का हुकूमती अज़्म जाहिर किया है। इन ख्यालात का इजहार उन्होंने इस्लामाबाद में वजीर आजम यूथ प्रोग्राम के तहत जारी मंसूबों की पेशरफ्त का जायजा लेने के हवाले से एक इजलास की सदारत करते हुए किया। वजीर आजम ने हायर एजुकेशन कमीशन और वजारत इंफॉर्मेशन टेक्नोलॉजी को हिदायत की कि जामियात में IT तालीम को बैनुल अक़वामी मेयार से हम आहंग करने के लिए एक जामे लाहे अमल पेश किया जाए। नायब वजीर आजम और वजीर खारजा मोहम्मद इसहाक डार ने कुवैत के वजीर खारजा शेख जर्राह जाबिर अल अहमद सबाह से टेलीफोन पर गुफ्तगू की। दोनों रहनुमाओं ने अपनाए हुरमस की बंदिश के आलमी मईशत पर होने वाले वसी असरात पर तबादले ख्याल किया और जारी सूरत हाल की पुरअमन और देरपा हाल के लिए उम्मीद का इजहार किया। इसहाक डार ने इलाकाई और आलमी सतह पर अमन इस्तेहकाम के लिए तमाम मुमकिन कोशिशें जारी रखने के हुकूमती अज़्म का इआदा किया। कुवैत के वजीर खारजा ने इलाकाई अमन इस्तेहकाम के फरोग में पाकिस्तान के तामीरी किरदार को सराहा। नायब वजीर आजम मोहम्मद इसहाक डार ने आइंदा बजट के लिए टैक्स पॉलिसी दफ्तर की तैयार करदा टैक्स पॉलिसी तजावीज का जायजा लेने और उनका तज्जिया करने, सिफारिशें मुरतब करने के लिए एक कमेटी इजलास की सदारत की। کمیٹی نے غیر رسمی شعبے کو ٹیکس نیٹ میں لانے اور ٹیکس نظام میں موجود خامیوں کو دور کرنے کے اقدامات کا جائزہ لیا. اجلاس میں ان تجاویز کے محصولات میں اضافے، اقتصادی ترقی اور سرمایہ کاری پر ممکنہ اثرات کا بھی جائزہ لیا گیا. کمیٹی نے ٹیکس پالیسی آفس کو ہدایت کی کہ ایسی اصلاحات کو ترجیح دی جائے جو محصولات میں اضافے کے ساتھ ساتھ ترقی اور سرمایہ کاری کو بھی فروغ دے، جبکہ ٹیکس ادا کرنے والے ذمہ دار شہریوں پر اضافی بوجھ نہ ڈالا جائے. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. صدر آصف علی زرداری نے ملک کے لیے مختلف شعبوں میں نمایاں خدمات انجام دینے والی ممتاز شخصیات کو پاکستان کے سول اعزازات سے نوازا ہے. پاکستانی شہریوں سمیت غیر ملکی شخصیات کو ایوان صدر اسلام آباد میں منعقدہ ایک خصوصی تقریب میں یہ اعزازات دیے گئے. مختلف شعبوں میں مجموعی طور پر 125 شخصیات کو اعزازات سے نوازا گیا. ان میں سے 3 شخصیات کو ملک کے لیے شاندار خدمات کے اعتراف میں نشان امتیاز بعد از وفات عطا کیا گیا. ان میں مرحوم نوابزادہ نصر اللہ خان اور عرفان الحق صدیقی شامل ہیں. 8 ممتاز شخصیات کو ہلال شجاعت سے نوازا گیا، جبکہ 16 شخصیات کو ہلال امتیاز عطا کیا گیا. ان میں سردار اویس احمد خان لغاری، اصغر نغیم سید، شاہد خان آفریدی، شہروز کاشف، احتشام الحق اور مرحوم سینیٹر تاج حیدر شامل ہیں. بحرین کے سفیر محمد ابراہیم محمد عبد القادر بحرین کو ستارے پاکستان سے نوازا گیا. خزانے و محصولات کے وزیر محمد اورنگزیب بیجنگ میں منعقد ہونے والی پاکستان کے پہلے پانڈا بانڈ کے اجرا کی تقریب میں شرکت کے لیے چین روانہ ہو گئے ہیں. وزیر خزانہ بیجنگ میں ہونے والی اس سرکاری تقریب میں شرکت کریں گے، جس میں پاکستان کے پہلے پانڈا بانڈ کے اجرا کے ذریعے پاکستان کو پہلی بار چین کی مقامی سرمایہ مارکیٹ تک رسائی حاصل ہو رہی ہے. پانڈا بانڈ کا اجرا پاکستان کی مالیاتی حکمت عملی میں ایک بڑی پیش رفت قرار دیا جا رہا ہے، جس کا مقصد ملک کے مالی وسائل کے ذرائع میں تنوع پیدا کرنا، سرمایہ کاروں کے اعتماد کو مزید مضبوط بنانا اور عالمی مالیاتی منڈیوں میں پاکستان کی موجودگی کو وسعت دینا ہے. پانڈا بانڈ پاکستان اور چین کے درمیان اقتصادی تعاون کو مزید مستحکم کرے گا، بلکہ عالمی سرمایہ کار برادری کے سامنے پاکستان کی ابھرتی ہوئی اقتصادی صلاحیت کو بھی اجاگر کرے گا. امریکہ کے صدر ڈونلڈ ٹرمپ، جو چین کے 2 روزہ دورے پر بیجنگ میں ہیں، آج اپنے چینی ہم منصب شی جن پنگ سے ملاقات کریں گے. دونوں رہنما ٹیرف، ٹیکنالوجی، ایران جنگ اور تائیوان پر بات چیت کریں گے. لبنان میں اسرائیلی حملوں میں کم از کم 15 افراد جاں بحق ہو گئے ہیں. لبنان کے قومی خبر رساں ادارے کے مطابق زیادہ تر ہلاکتیں بیروت کے جنوبی لبنان سے ملانے والی اہم شاہراہ پر اسرائیلی ڈرون حملوں کے نتیجے میں ہوئی. معروف ادیب، کالم نگار، کارٹونسٹ، ٹی وی پروڈیوسر اور انکل سرگم کے کردار کے خالق فاروق قیصر کی 5ویں برسی آج منائی جا رہی ہے. فاروق قیصر 31 اکتوبر 1945 کو پیدا ہوئے اور انہیں کٹ پتلی، کارٹون اور بچوں کے ادب کے فروغ کے لیے نمایاں خدمات انجام دینے پر ملک بھر میں شہرت حاصل ہوئی. وہ اپنے مشہور کٹ پتلی شو انکل سرگم کی وجہ سے جانے جاتے تھے، جو 1976 میں بچوں کے ٹی وی پروگرام کلیا میں متعارف کرایا گیا تھا. فاروق قیصر کو ان کی خدمات کے اعتراف میں ستارے امتیاز اور تمغہ حسن کارکردگی سمیت کئی اعزازات سے نوازا گیا. وہ 2021 میں آج کے روز اسلام آباد میں انتقال کر گئے تھے. پاکستان اور زمبابوے کی خواتین ٹیموں کے درمیان دوسرا بین الاقوامی T20 کرکٹ میچ آج کراچی میں کھیلا جائے گا. میچ شام 7:30 بجے شروع ہوگا. پاکستان ٹیم کو سیریز میں 1-0 سے برتری حاصل ہے. پاکستان اور بنگلہ دیش کے درمیان دوسرا زمبابوے کی خواتین ٹیموں کے درمیان دوسرا بین الاقوامی T20 کرکٹ میچ آج کراچی میں کھیلا جائے گا. میچ شام 7:30 بجے شروع ہوگا. پاکستان ٹیم کو سیریز میں 1-0 سے برتری حاصل ہے. پاکستان اور بنگلہ دیش کے درمیان دوسرا ٹیسٹ میچ ہفتے کو سلہٹ میں شروع ہوگا. بنگلہ دیش کو سیریز میں 1-0 کی برتری حاصل ہے. اور اب موسم. محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹے کے دوران ملک کے بیشتر علاقوں میں موسم زیادہ تر گرم اور خشک رہنے کا امکان ہے. تاہم دوپہر کے وقت خیبر پختونخوا، جنوبی پنجاب، شمالی بلوچستان اور خطے پوٹوہار میں چند مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت. اسلام آباد 20 ڈگری سینٹی گریڈ، لاہور 22، کراچی 29، پشاور 24، کوئٹہ اور گلگت 15، مری 14 اور مظفرآباد 18 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، بارہمولہ، اننت ناگ اور شوپیہ میں مطلع جزوی طور پر ابرالود اور موسم خشک رہنے کا امکان ہے، جبکہ جموں میں موسم گرم اور خشک رہے گا. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، بارہمولہ میں 12 ڈگری سینٹی گریڈ، जम्मू 24, लेह 3, अनंतनाग और शुपया में 13 डिग्री सेंटीग्रेड। इसी के साथ खबरें खत्म हुई। मजीद खबरों और तर्जियों के लिए हमारी वेबसाइट पर radio.gov.pk।
1: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लारकाना। कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लारकाना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, बन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर। द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान। ट्यून इन टू द वन अबव FM 101.101।
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.